0: तो अल्लाह पाक ने हम सबको इंसान पैदा किया, तो बहैसियत मुसलमान हमारी जिम्मेदारी डबल हो जाती है कि हम खुद भी अपने आप को भी अच्छा करें, अपने घर वालों को अच्छा करें, अपनी औलाद की तरबियत अच्छी करें, और इसी तरह हम अगर किसी की मदद कर सकते हैं तो वो जरूर करें, और अगर किसी की में कोई अच्छाई है तो उसका इजहार हम बांगे दोहल करें, उसका हम महफिलों में जिक्र करें कि इस बंदे में ये अच्छाई है, और अगर किसी में कोई कमी या कोताही है तो अगर उसकी आप तसहीह करना चाहते हैं, सिर्फ तनकीद ना कीजिए, उसकी तनकीस ना कीजिए, उसको अकेले में बिठाकर या उसको बुलाकर उसे बताइए, भाई ये मेरे ख्याल के मुताबिक आपके मुताबिक ये जो है चीज ये इस तरह से है, तो उसकी अगर आप तसहीह करना चाहते हैं तो वो अकेले में कीजिए, लेकिन अगर आप किसी की तारीफ करना चाहते हैं तो वो लोगों में कीजिए, उससे उसका हौसला बढ़ेगा। तो मैं समझता हूँ कि हमें बहैसियत मुसलमान हमारी जिम्मेदारी है कि हम अच्छाई को, एक दूसरे के साथ प्यार और मोहब्बत को, एक दूसरे के एहतराम को फरोग दें।
1: शाह साहब, आपका बहुत शुक्रिया। शाह साहब, आपका लंबा टाइम इसलिए है कि अक्सर हम जब बहुत सारे प्रोग्रामों में बैठते हैं तो आपको भी देखते हैं और दूसरे मेहमानों को भी देखते हैं, हम भी वहाँ मेहमान होते हैं, तो अक्सर कहा जाता है जी कि जो है जी शाह साहब तलावत करें। तलावत करने से कोई बड़ा कोई सआदत का काम हो सकता है? दुनिया में नहीं हो सकता। तलावत, दुआ
0: जी
1: मांगना,
0: दुरुस्त,
1: इससे बड़ी सआदत किसी के नसीब में आती है। लेकिन शाह साहब, हम ये रख लेते हैं, ये नहीं देखते कि एक बंदा जो है इसके पास कहीं डायरेक्टर है किसी फार्म का, किसी और चीज़ का बंदा काम करता है, बंदा कम्यून में बैठा हुआ है, मेंबर है, डिप्टी मेयर है, ये इतना तजर्बा है और दुन के हवाले से हम उनसे वो काम लें, लेकिन हम कोशिश करते हैं जी जी ये सैयद हैं जी, इनसे दुआ मंगवा लें, शाह साहब से तलावत करवा ले। ओ भाई, 12 साल, 14 साल, 10 साल, 9 साल एक बंदा जिस सिस्टम में बैठा हुआ है उस मौके की मुनासिब से उनसे तकरीर करवाएं, हम शाह साहब ये एक दुआ मंगवा लेते हैं तबर्रक के तौर पर, ये सैयद है। शाह साहब माजत है, ये मैंने सवाल कर दिया।
0: जी बिल्कुल आपकी बात दुरुस्त है, मुझे बल्कि मैं तो ये कई मरतबा इसका इजहार भी कर चुका हूँ, अजराए तफन्नन मैंने ये मजाहन ये कहा भी है कि आपने तो मुझे सिर्फ दुआ वाला मौलवी बना रखा है कि या तो मुझसे तिलावत करवाई जाती है, बड़ी अच्छी भाई, इससे बेहतर तो कोई और काम हो नहीं सकता, और मैं समझता
1: मसला
0: हूँ
1: मैं
0: लोगों
1: दुआ
0: की
1: वाला
0: बहुत
1: नहीं बनाते ना, ये दुआ वाले को पैसे भी देते हैं, आपको पैसे नहीं दिए जाते ना।
0: नहीं अल्हम्दुलिल्लाह मुझे मुझे दुआएं चाहिए, पैसे हैं जो वो मेरी कभी इंशाल्लाह ना कभी मेरी डिमांड रही है ना कभी आइंदा होगी, तो बहरहाल मेरे लिए ये एहसास की बात है कि लोग मेरा इस मैं अल्हम्दुलिल्लाह तमाम अहबाब का शुक्रिया अदा करता हूँ जो मुझे इस काबिल समझते हैं, हालांकि मैं अपने आप को शायद इस काबिल नहीं समझता, लेकिन वो सिर्फ एक वजह से कि मैं आका अलैहिस्सलाम की औलाद में से हूँ, मुझे अपने बारे में मुझे पता है कि मैं कितना नेक हूँ, लेकिन वो मेरी इज्जत इस वजह से करते हैं और मुझसे दुआ करवाते हैं। मैं उसकी आपको एक मिसाल दे देता हूँ, कल दो जगह पे मिलाद शरीफ का प्रोग्राम था, तो वहां पर मुझसे बहुत पढ़े लिखे, बहुत खूबसूरत इलम वाले, अमल वाले, मुझसे बेहतर अमल वाले उलमा वहां पे मौजूद थे, तो लेकिन दुआ के लिए वहां पर भी ईसाई में भी हमारे एक दोस्त है उनके घर प्रोग्राम था
1: शाह
0: और
1: साहब,
0: उसके
1: मैं भी,
0: बाद
1: मेरी मतलब है कि मुझे याद, मैंने आना था, इसी बहाने मुलाकात हो जाती, मैं नहीं आ सका।
0: जी, और दूसरा कल वजो मस्जिद में प्रोग्राम था, तो अल्हम्दुलिल्लाह वहां पर दो मुफ्तियाने किराम मौजूद थे और उलमा की एक लंबी लाइन मौजूद थी, लेकिन मैं समझता हूँ मैं उनका शुक्रगुजार हूँ मुफ्ती तारिक अमीन साहब का कि उन्होंने दुआ के लिए वहां पर भी उन्होंने मुझे कहा, मैंने इनकार भी किया, मैंने कहा जी आप खुद मुझसे बहुत बेहतर आलिम दीन है, आप पढ़े लिखे हैं, मुझसे ज्यादा इलम और अमल वाले हैं, किसी और से करवा लें, उन्होंने कहा नहीं जी दुआ तुमने करनी है, तो मैं समझता हूँ कि जो लोग मुझे ये इज्जत देते हैं अल्लाह पाक उनको मजीद इज्जतें अता फरमाए, मुझ में कोई ऐसा कमाल नहीं है रही सर, ना ही कभी मैंने इस बात का कभी कोई कोशिश की है कि मैं अपने आप को इस पे ये कहूं जी के, ना कभी मैंने डिमांड की है कभी कि जी मुझसे दुआ करवाई जाए, ये उन लोगों की मोहब्बत है जो मुझसे दुआ करवाते हैं, अल्लाह पाक उनको इस मोहब्बत का अजर अता फरमाए, और जैसे आपने कहा कि ये बात बिल्कुल दुरुस्त है, मुझे कभी कभी अफसोस होता है कि मैं और भी काम कर सकता हूँ, आप तिलावत और दुआ के अलावा भी मुझसे कोई काम ले सकते हैं, जैसे आपने कहा मुझे मौजू बताएं आप, मैं इंशाल्लाह अल्लाह को मंजूर हुआ तो मैं वहां पर खड़े खड़े उस पर गुफ्तगू करूंगा, मुझे तैयारी की जरूरत नहीं, मुझे ये टाइम नहीं मांगना पड़ेगा जी कि मुझे 5-10 मिनट दें ताकि मैं तैयारी कर लूँ, तो जहां पर मुझे और जिस मौजू पे आप चाहें आप पॉलिटिकली हो मजहबी हो तो मैं अवेलेबल होता हूँ इंशाल्लाह, तो बहर हाल मैं समझता हूँ आपने ये अच्छी एक राय साहब नुकता उठाया है, लेकिन बारे दिगर मैं अपनी बात को उस बात पे खत्म करूंगा जहां से ये बात शुरू हुई थी कि کہ الحمدللہ اس دفعہ آپ کو جو اعزازی شیلڈ دی گئی ہے اس پہ بارے دیگر آپ کو مبارکباد پیش کرتا ہوں، اور بلکہ میری امبیسی صاحب سے بھی اس بارے میں مختصراً گفتگو ہوئی تھی، میں کوشش کروں گا ان کے ساتھ مزید اس کو الیبوریٹ کروں کہ الحمدللہ اس سال پاکستانیوں کے حصے میں ایک تو صدارتی ایوارڈ ہے جو وہ بھی آیا ہے، اور امبیسی سے آپ کو بھی یہ شیلڈ دی گئی ہے۔ یہ ایک الگ موضوع ہے، لیکن میں نے امبیسی صاحب سے یہ بھی گزارش کی ہے جی کہ اس طرح کی جو اعزازی شیلڈز ہیں اس سے حوصلہ افزائی ہوتی ہے، اور انہوں نے میری بات سے اتفاق کیا کہ بالکل ایسی بات ہے، اور میں امید کرتا ہوں اور میں امبیسی کو باقاعدہ طور پر، میرے ذہن میں ایک آئیڈیا ہے کہ میں لکھ کے بھیجوں گا، گزارش کروں گا امبیسی سے، جو کہ وہ ہمارے نمائندے، حکومت پاکستان کے نمائندے، نہ وہ ہم سے الگ ہیں نہ ہم ان سے الگ ہیں، تو میں ان سے ضرور گزارش کروں گا کہ ہر سال کسی بندے کو آپ چن لیں، اس کی وہ جرنلسٹ ہو سکتا ہے، وہ کوئی ٹیچر ہو سکتا ہے، وہ کوئی ڈاکٹرز میں سے ہو سکتا ہے، وہ کوئی بھی ہو سکتا ہے، وہ کوئی پولیٹیشین ہو سکتا ہے، کوئی ایسا بندہ جس کی کمیونٹی کے لیے خدمات ہیں، اس کو آپ سال میں آپ دو تین لوگوں کا نام لکھیں، پھر ان میں سے کمیونٹی سے ان کے متعلق آپ رائے شماری لے لیں، کمیونٹی اگر جس کو بہتر سمجھتی ہے وہ اس کو یہ اعزاز ہے یہ ضرور دینا چاہیے۔ جہاں تک وہ صدارتی ایوارڈ کے متعلق ہے، وہ تو امبیسی نے جس کو نامنیٹ کرنا وہ تو اسی نے، وہ تو چونکہ اس کا میکانزم اس طرح کا امبیسی ریکمینڈ کرتی ہے یہاں سے، تو پھر وہاں پہ جو پروسیس ہے اس میں سے گزر کے تو صدارتی ایوارڈ کسی کو ملنا ہے تو وہ تو اس کا طریقہ ہی الگ ہے، تو وہ تو کمیونٹی سے تھوڑا ہی پوچھا جاتا ہے جی کہ آپ کس کو سمجھتے ہیں کہ کون اس کا حقدار ہے، وہ ان کی ثوابدید ہے امبیسی، تو وہ انہیں کرنے دیں، اور جو یہاں پر لوگ ہیں میری یہ گزارش ہوگی امبیسی سے، اور امبیسی صاحب کو میں لکھ کے بھی بھیجوں گا، اگر موقع ملے گا میں ان سے گفتگو بھی کروں گا اس پہ، کہ میں سمجھتا ہوں کہ یہ ایک اچھی روش ہوگی، کہ الحمدللہ مجھے بڑی خوشی ہوئی کہ اس دفعہ ہماری امبیسی نے یہ دو کام جو کروائے، میں ان کو بھی مبارکباد پیش کرتا ہوں کہ کم از کم دو پاکستانیوں کو، ایک سکندر صدیق صاحب کو بھی اس دفعہ صدارتی ایوارڈ ملا، اور کل یعنی جمعے والے دن 14 اگست کو آپ کو یہ جو اعزازی شیلڈ دی گئی ہے، مجھے اس پہ خوشی ہے کہ یہ جو شروعات ہوئی ہیں میں امید کرتا ہوں کہ اس کا تسلسل برقرار رہے گا، اور آئندہ ہر سال کسی نہ کسی شخص کو اس طرح کی اعزازی شیلڈ ملے گی، اور میں سمجھتا ہوں یہ پاکستانیوں کے لیے، یہ کسی غیر ملکی کے لیے تھوڑی ہے، تو جس کو بھی ملے ہمیں خوشی کا اظہار کرنا چاہیے، ہے تو پاکستانی نا، جس کو بھی ملے گی، تو میں امید کرتا ہوں کہ انشاءاللہ جب بھی میری گفتگو ہوگی ان سے تو میں اس پہ مزید بات کروں گا کہ اس کو ہر سال اس طرح کا کوئی اعزازی جس کو آپ سمجھتے ہیں، کمیونٹی سمجھتے ہیں کہ کسی نے کوئی نمایاں کام کیا ہے، کوئی قابل قدر کوشش کی ہے اپنی کمیونٹی کے لیے، تو ان کو اس اعزاز سے نوازا جائے، تو میں انشاءاللہ اس پہ میں ضرور کام کروں گا۔
1: شاہ صاحب آپ کا بہت شکریہ، آپ نے قیمتی ٹائم شیئر کیا ہمارے ساتھ،
0: بہت شکریہ، جزاک اللہ جی، اللہ۔
1: سامعین ناظرین، یہ تھے سید اعجاز حسن بخاری شاہ صاحب سے۔ شاہ صاحب بڑی محنت کرتے ہیں، دینی لحاظ سے بھی، سیاسی لحاظ سے بھی، کمیونٹی کے لحاظ سے بھی، یہ ساری باتیں چلتی رہتی ہیں اور چلتی رہنی بھی چاہیے، ان چیزوں پر بات چیت بھی ہونی چاہیے، ڈیبیٹ بھی ہونی چاہیے، اور سب کی جو ہے وہ نیت بھی صاف ہونی چاہیے۔ سامعین ناظرین ہمارے ساتھ ساتھ رہیے گا،
2: یہ ریڈیو آپ کی آواز ہے، اس کو آپ کے سننے کے لیے بنایا گیا ہے، آپ کی سماعتوں کو تسکین دینے کے لیے، سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں۔